0: लीजिए सामिन, सबसे पहले अहम खबरों का खुलासा समाप्त फरमाइए। तुर्की ने पहली बार नेटो और यूरोपीय यूनियन के रुकन ममालिक को जंगी जहाज बरामद किए हैं। तुर्की के वजीर खारजा खाकान फिदान ने मिस्र के दारुल हुकूमत काहिरा में मुनक्कदा इजलास में शिरकत की है। ईरान के मुकामी सराय ब्लाग और स्विस वजारत खारजा ने एक ईरानी वफद के हफ्ते को रात देर गए स्विट्जरलैंड पहुंचने का ऐलान किया है। और अब खबरें तफसील के साथ। तुर्की ने पहली बार नेटो और यूरोपीय यूनियन के रुकन ममालिक को जंगी जहाज बरामद किए हैं। तुर्की के सदर रजब तैयब एर्दोगान ने ऐलान किया है कि रोमानिया के साथ फरोख्त के मुआहदे पर दस्तखत के बाद तुर्की ने पहली बार नेटो और यूरोपीय यूनियन के रुकन ममालिक को जंगी जहाज बरामद किए हैं। इस्तांबुल में एक तकरीब से खिताब में एर्दोगान ने बहरी दिफाई सनत में तुर्की की बढ़ती हुई सलाहियत को उजागर किया और कहा है कि हमारे मुल्क ने दुनिया भर में अपने सार्फिन के लिए 140 से ज्यादा बहरी प्लेटफॉर्म बनाए हैं। उन्होंने कहा है कि तुर्की इन ममालिक में शामिल है जो बैक वक्त सबसे ज्यादा जंगी जहाज बना सकते हैं। इस वक्त हमारे मुल्क का फौजी जहाज साजी का शोबा अपने सबसे ज्यादा पैदावारी दौर से गुजर रहा है। तुर्की के वजीर खारजा खाकान फिदान ने मिस्र के दारुल हुकूमत काहिरा में मुनक्कदा इजलास में शिरकत की है। वजारत खारजा के एन सोशल से जारी करदा बयान के मुताबिक खाकान फिदान ने काहिरा में मिस्र के वजीर खारजा बदर अब्दुल आती, सऊदी अरब के वजीर खारजा फैसल बिन फरहान और अमरीका के अरब व अफ्रीका अमूर के सीनियर मशीर मसाद फारस बोलोस की शिरकत से मुनक्कदा इजलास में शिरकत की है। इजलास में लीबिया समेत इलाकाई अमूर पर बातचीत की गई है। ईरान के मुकामी ज़राए ब्लाग और स्विस वजारत खारजा ने एक ईरानी वफद के हफ्ते को रात देर गए स्विट्जरलैंड पहुंचने का ऐलान किया है। ईरान के सरकारी नशियाती इदारे ने कहा है कि वफद में पार्लियामेंट के स्पीकर मोहम्मद बाकर कालीबाफ और वजीर खारजा अब्बास अराकची शामिल हैं। सरकारी खबर रसां एजेंसी IRNA के मुताबिक वजारत खारजा के तर्जुमान इस्माइल बकाई ने कहा है कि वफद मुआहदे के तहत मुकाबल फरीक की जिम्मेदारियों को पूरा करने का मुतालबा करेगा, बसूरत दीगर तमाम मुफाहमत खतरे में पड़ जाएगी। वैंस इतवार की सुबह स्विट्जरलैंड के एमन एयरबेस पहुंचे। कबल अजीन जारी करदा बयान में उन्होंने कहा था कि वो सिर्फ एक या दो दिन रुक सकते हैं। वैंस ने हफ्ता के रोज फॉक्स न्यूज के साथ एक इंटरव्यू में कहा था कि सब चीजें ठीक चल रही हैं। अमरीकी मुजाकरातकार जेरेड कुशनर और स्टीवेट कोव सब पहले से वहां मौजूद हैं और कुछ तकनीकी पहलू संभाल रहे हैं। पाकिस्तान ने के जो सालिसी में मदद कर रहा है इतवार को कहा है कि वजीर आजम शाहबाज शरीफ और फौज के सरबराह आसिम मुनीर आला सतही मुजाकरात में शिरकत के लिए स्विट्जरलैंड रवाना हो गए हैं, जिनमें अमरीकी और ईरानी नुमाइंदे और कतर के दीगर सालिसान शामिल हैं। मुजाकरात का मकसद इब्तदाई मुआहदे में गैर हल शुदा मसाइल, खासतौर पर ईरान के जौहरी प्रोग्राम पर बातचीत के लिए 2 माह पर मुहित मुजाकराती मुद्दत का आगाज करना है। तेहरान ने अपनाए हुरमस को दोबारा बंद करने का ऐलान कर दिया है। ऐसे में कि जब मशरक वस्ती की जंग के बारे में एक नया मुजाकराती दौर आज बरोज़ इतवार शुरू होने वाला था और ईरानी मुजाकरातकार और अमरीका के नायब सदर जेडी वैंस मेज़बान शहर स्विट्जरलैंड पहुंच गए थे, तेहरान ने लुबनान में इसराइली हमलों के जवाब में अपनाए हुरमस को दोबारा बंद करने का ऐलान कर दिया है। यूरोप के लिए परवाज से कबल सहाफियों से बातचीत में वेंस ने कहा है कि हम जौहरी मसले पर लुबनान और लुबनान में जंगबंदी के मसले पर पेशरफ्त करना चाहते हैं। ये वो दो बड़े मौजूआत हैं जिन पर हमारी तवज्जो मरकूज रहेगी। अगला मुजाकराती दौर जुमा को स्विट्जरलैंड में मुनक्कद होना था, लेकिन लुबनान पर इसराइली हमलों और कई इंसानों की हलाकत के बाद आखिरी लम्हे में मुलतवी कर दिए गए हैं। बाद वाशिंगटन ने जुमा के रोज एक नई जंगबंदी का ऐलान किया जो ईरान के साथ इसके इब्तदाई मुआहदे की शर्त थी। तहम इसराइल ने मुआहदे की खिलाफ वर्जी करते हुए लुबनान पर मोहलिक हमले जारी रखे हैं। अमरीका की तरफ से मुआहदे की खिलाफवर्जी और जनूबी लुबनान में सेहूनी रियासत की तरफ से जंगबंदी की मुसलसल खिलाफवर्जियों का हवाला देते हुए ईरान के मरकजी फौजी कमांड ने कहा है कि अपने हुरमस को बहरी जहाज़ों की आमदोरफ्त के लिए बंद कर दिया जाएगा। ईरान के ऐलान के बाद अमरीकी सेंट्रल कमांड ने कहा है कि बैन अल-क़वामी रास्ते के जरिए महफूज सैरो सफर बदस्तूर बरकरार रहा है और अमरीकी अफवाज हाजिर और चौकस हैं। बाद अज़ान ट्रंप ने खबरदार किया है कि अगर मुज़ाकरातकार मुआहदा मुकम्मल करने में नाकाम रहे तो वाशिंगटन खुद हुरमुज़ पर टोल लगा सकता है। ट्रंप ने ट्रुथ सोशल से जारी करदा बयान में कहा है कि अमरीका की जानब से और अमरीका के नाम पर आयद न होने की सूरत में हुरमुज़ में सैरो सफर मुफ्त रहेगा। اسرائیل نے لبنان کے جنوبی اور مشرقی علاقے پر حملے کر کے 7 افراد کو ہلاک کر دیا ہے۔ لبنان وزارت صحت نے جاری کردہ بیان میں ملک کے جنوبی اور مشرقی علاقوں پر اسرائیلی حملوں کے نتیجے میں 7 افراد کی ہلاکت کی تصدیق کی اور کہا ہے کہ جنگ بندی اور زیادہ وسیع امریکہ ایران سمجھوتے کے باوجود اس نقصان کے بعد ایک دن کے دوران ہلاکتوں کی مجموعی تعداد کم از کم 28 تک پہنچ گئی ہے۔ وزارت نے کہا ہے کہ ملک کے مشرق میں ایک عورت اور ایک بچے سمیت 5 افراد اور جنوبی سور کے علاقے میں 2 فلسطینی ہلاک ہو گئے ہیں۔ یہ تازہ حملے اسرائیلی فوج کے جاری کردہ اور ملکی سیاسی قیادت سے جنوبی لبنان میں لڑائی بند کرنے کے احکامات موصول ہونے پر مبنی اعلان کے بعد کیے گئے ہیں۔ بعد ازاں اے ایف پی نیوز ایجنسی کے ایک نمائندے نے حملے میں وقفے کی اطلاع دی تھی۔ اہم شہروں میں ہلاکتیں بڑھ گئی ہیں۔ لبنان سرکاری نیوز ایجنسی کے مطابق اسرائیلی فوج نے علل صبح ملک کے جنوبی شہروں نبتیا، سور اور سیدا پر فضائی حملے کیے ہیں۔ ابتدائی اعداد و شمار کے مطابق سیدا کے قصبے کناریت پر ایک اسرائیلی فضائی حملے میں 7 افراد ہلاک اور 13 زخمی ہو گئے ہیں۔ لبنان سول ڈیفینس ڈائریکٹریٹ نے کہا ہے کہ نبتیا پر اسرائیلی حملوں میں 16 افراد ہلاک ہو گئے ہیں۔ این این اے کے مطابق اس سے قبل سور کے قصبے بارش پر ایک اسرائیلی فضائی حملے میں 2 بچوں سمیت ایک ہی خاندان کے 4 افراد ہلاک ہو گئے ہیں۔ لبنان کے مشرقی قصبے سہمور میں بھی ایک شخص ہلاک ہو گیا ہے۔ سول ڈیفینس ڈائریکٹریٹ نے کہا ہے کہ اس کی ٹیموں نے 47 افراد کو محفوظ مقامات پر منتقل کیا اور 16 لاشوں اور 12 زخمیوں کو ہسپتالوں تک پہنچایا ہے۔
1: یہ خبریں سدائے ترکیے کی اردو سروس سے پیش کی جا رہی ہیں۔
0: اسرائیل نے غزہ میں بچوں سمیت کم از کم 10 فلسطینیوں کو قتل کر دیا ہے۔ ہسپتال اور مقامی ذرائع کے مطابق غزہ میں ہفتے کے روز ہونے والے حملوں میں کم از کم 10 فلسطینی ہلاک اور متعدد زخمی ہو گئے ہیں۔ واضح رہے کہ اسرائیل غزہ میں جنگ بندی کی مسلسل خلاف ورزی کر رہا ہے۔ حالیہ حملے میں اکتوبر 2025 میں نافذ ہونے والی جنگ بندی کی مسلسل خلاف ورزیوں کا ایک نیا اضافہ ہے۔ غزہ وزارت صحت کے مطابق جمعرات تک ان خلاف ورزیوں کے دوران 1,007 فلسطینیوں کو قتل اور 3,165 کو زخمی کیا جا چکا ہے۔ یوکرین کے صدر ولادیمیر زیلنسکی نے کہا ہے کہ روس ایک بڑے حملے کی تیاری کر رہا ہے۔ زیلنسکی نے روس کے آئندہ دنوں میں ایک بڑا حملہ کرنے کی تیاریوں میں ہونے کا قصوروار ٹھہرایا اور شہریوں کو خبردار کیا ہے کہ وہ فضائی حملے کے انتباہات کے دوران ہوشیار رہیں۔ زیلنسکی نے کہا ہے کہ روسی افواج یوکرین بھر میں حملے جاری رکھے ہوئے ہیں جن کے نتیجے میں عام شہری ہلاک ہو رہے ہیں۔ انہوں نے یوکرین کے تیومین کے علاقے میں روسی آئل ریفائنری پر کارگر حملہ کرنے کی بھی تصدیق کی ہے۔ زیلنسکی نے روس پر بیلاروس کو تنازع میں کھینچنے کا الزام بھی لگایا اور متنبہ کیا ہے کہ اس کے انتہائی خطرناک نتائج ہو سکتے ہیں۔ ولادیمیر زیلنسکی نے یہ دعویٰ بھی کیا ہے کہ بیلاروس کی زمین روسی ڈرونوں کو ہدایات دینے میں مدد کے لیے استعمال کی جا رہی ہے۔ اٹلی میں گرمی کی شدید لہر کے پیش نظر سرخ الارم جاری کر دیا گیا ہے۔ اٹلی وزارت صحت نے کہا ہے کہ ہفتے کے آخر میں افریقہ سے آنے والی گرمی کی لہر کئی شہروں کو متاثر کر سکتی ہے، لہذا بولونگا، بولزانو، بریسیا، فلورنس، میلان، پروویجیا، ریتی اور ٹورینو سمیت 8 شہروں کے لیے بلند ترین درجے کا سرخ الارم جاری کر دیا گیا ہے۔ دارالحکومت روم میں کل کے دن کے لیے دوسرے بلند ترین درجے کا نارنجی الارم جاری کیا گیا ہے۔ وزارت نے اپنی ویب سائٹ پر جاری کردہ بیان میں عوام سے سورج سے بچنے اور احتیاطی تدابیر اختیار کرنے کی اپیل کی ہے۔ بیان میں کہا گیا ہے کہ گرمی سے بچاؤ کے لیے